0: آغاز ہو جائے گا۔ افتتاحی مقابلے کے گروپ اے میں میزبان میکسیکو کا مقابلہ جنوبی افریقہ سے ہوگا جو بھارتی وقت کے مطابق رات 12:30 بجے شروع ہوگا۔ اب تک کا یہ سب سے بڑا عالمی کپ ہوگا جس میں 48 ٹیمیں حصہ لے رہی ہیں اور اس میں 104 میچ کھیلے جائیں گے جو امریکہ، کینیڈا اور میکسیکو میں ہوں گے۔ آخر میں بلٹن کی خاص خاص خبریں ایک بار پھر۔ وزیر اعظم نریندر مودی نے کہا ہے کہ بھارت کی ترقی کی داستان دنیا کو تحریک دیتی رہے گی جبکہ بڑی معیشتوں کو غیر یقینی صورتحال کا سامنا ہے۔ انہوں نے نئی دلی میں نیتی آیوگ کی 11ویں گورننگ کونسل کی میٹنگ کی صدارت کی۔ مرکز، آسام اور ناگالینڈ کی حکومتوں نے خام تیل اور قدرتی گیس کی تلاش اور پیداوار کے سلسلے میں ایک مفاہمت نامے پر دستخط کیے ہیں۔ بھارت نے عمان کے ساحل کے نزدیک تیل کے ایک جہاز پر امریکی حملوں کی سخت مذمت کی ہے جس میں 3 بھارتی ملاحوں کی جانیں تلف ہو گئیں۔ اس نے امریکہ کے چارج ڈی افیئرز کو طلب کر کے احتجاج درج کیا ہے اور آج رات فیفا عالمی کپ 2026 شروع ہو رہا ہے۔ اسی کے ساتھ خبروں کا یہ بلٹن ختم ہوا۔
1: आकाशवाणी का ये भागलपुर केंद्र है। मीडियम वेव 205.76 मीटर अर्थात 1458 किलोहर्ट्ज और एफएम 100.1 मेगाहर्ट्ज पर। रात्रि के 9:30 हुए हैं। प्रस्तुत है आकाशवाणी के गौरवपूर्ण 90 वर्ष पूर्ण होने के अवसर पर स्थानीय भागलपुर में दिनांक 8 जून को आमंत्रित श्रोताओं के समक्ष आयोजित म्यूजिक कंसर्ट के रिकॉर्डिंग के संपादित अंश। प्रस्तुत करता है श्री पार्वती के।
2: ये आकाशवाणी का भागलपुर केंद्र है। आज हम आपको आकाशवाणी के 90 वर्ष पूर्ण होने के अवसर पर आकाशवाणी भागलपुर में विगत दिनांक 8 जून 2026 को आमंत्रित श्रोताओं के समक्ष आयोजित लोक एवं सुगम संगीत सभा सुर संगम के संपादित अंश सुनवा रहे हैं। आज के कार्यक्रम का शुभारंभ श्री अरविंद कुमार यादव के लोकगीत से किया जा रहा है। श्री अरविंद कुमार यादव लोकगीत अंकिका में ए ग्रेड एवं सुगम संगीत गीत भजन में बिहाई कलाकार हैं। कार्यक्रम के आरंभ में सुनिए अंग महिमा गीत।